0: صحت، ہم آہنگی اور اجتماعی بہبود کو فروغ دیتے ہوئے ایک عالمی تحریک کے طور پر یوگ کے بڑھتے ہوئے رول کا اعادہ ہوگا۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
1: یوگ کے عالمی دن کی شاندار تقریب میں آج ملک و بیرون ملک میں لوگ پورے جوش و خروش کے ساتھ اس میں شرکت کر رہے ہیں۔ ثقافت کی وزارت بھارت کے محکمہ آثار قدیمہ کے اشتراک سے 100 آئیکونک مقامات پر یوگ کے خصوصی پروگراموں کا اہتمام کر رہی ہے اور بھارت کی مالا مال ثقافتی وراثت کو اس کی پائیدار یوگ روایات کے ساتھ جوڑ رہی ہے۔ بڑی تقریبات نئی دلی میں، لال قلعہ، ہری دوار، کونار، ہمپی، مہابلی پورم، ممبئی، نالندہ، احمد آباد، سارناتھ، لے، حیدرآباد اور سلچر سمیت 12 اہم مقامات پر منعقد کی جا رہی ہیں۔ آیوش کی وزارت نے کہا ہے کہ 6 لاکھ سے زیادہ تنظیموں نے یوگ سنگم پورٹل پر اندراج کرایا ہے، جس سے اس سال کی تقریبات میں عوام کی بے مثال شرکت کی عکاسی ہوتی ہے۔ بین الاقوامی سطح پر 210 سے زیادہ بھارتی مشن ثقافتی تعلقات کے لیے بھارتی کونسل کی مضبوط کوششوں کے ذریعے دنیا بھر میں تقریباً 2500 مقامات پر یوگ تقریبات کا انعقاد کر رہی ہے۔ دلی میں یوگ تقریبات کئی اہم مقامات پر منعقد ہو رہی ہیں۔ نیز یوگ تقریبات شانتی پتھ، کرتویہ پتھ، نیو موتی باغ، کناٹ پلیس میں سینٹرل پارک، تال کٹورا گارڈن اور یمنا اسپورٹس کمپلیکس میں منعقد ہو رہی ہیں۔ دلی سے روہن کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر۔
0: صدر جمہوریہ دروپدی مرمو نے آج مدھیہ پردیش کے جبل پور میں ریاستی سطح کے یوگ کے عالمی دن کے پروگرام میں مہمان خصوصی کی حیثیت سے شرکت کی۔ یہ تقریب سادر میں گیریسن گراؤنڈ میں منعقد ہوئی تھی۔ یوگ کے دن کی تقریب کے بعد صدر جمہوریہ رانی درگاوتی یونیورسٹی پہنچیں گی، جہاں وہ مہمان خصوصی کی حیثیت سے یونیورسٹی کے 36ویں تقسیم اسناد کی تقریب میں شرکت کریں گی۔ گورنر منگو بھائی پٹیل بھی اس تقریب میں شرکت کریں گے۔ بعد میں صدر جمہوریہ کورو نیشنل پارک جائیں گی، جہاں وہ سہریا قبائلی برادری، چیتا ٹریکرز اور پارک کی فیلڈ ٹیم کے ارکان سے ملاقات کریں گی۔ یوگ کا 12واں سالانہ بین الاقوامی دن منانے کے لیے قومی راجدھانی خطے میں بہت سے مرکزی وزراء اور تنظیمیں یوگ سیشنز میں شرکت کر رہی ہیں۔ صحت کے مرکزی وزیر جگت پرکاش نڈا نے آج شانتی پتھ میں یوگ کے دن کی تقریبات میں شرکت کی۔ اس موقع پر ایک اجتماع سے خطاب کرتے ہوئے جناب نڈا نے کہا کہ وزیر اعظم نریندر مودی نے یوگ کو عالمی سطح پر لے جا کر زبردست خدمات انجام دی ہیں۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج یوگ کے 12ویں سالانہ بین الاقوامی دن کے موقع پر نئی دلی کے نہرو پارک میں یوگ تقریب میں شرکت کی۔ اس تقریب میں بھارت میں ناروے کے سفیر مے ایلن اسٹینر بھی شامل ہوئے۔ کھیلوں کے مرکزی وزیر منسوخ مانڈویا نے نئی دلی میں جواہر لال نہرو اسٹیڈیم میں یوگ کے عالمی دن کی تقریبات میں حصہ لیا۔ اداکار اکشے کمار یوگ سیشن کھیلوں کے وزیر کے ساتھ شامل ہوئے۔ برہما کماری تنظیم نے بھی نئی دلی میں لال قلعے پر یوگ کے عالمی دن کی تقریب منائی۔ اتر پردیش میں آج یوگ کے عالمی دن کے موقع پر خصوصی یوگ پروگرام منعقد کیے گئے۔ گورنر، وزیر اعلیٰ، نائب وزیر اعلیٰ، قانون ساز اسمبلی کے اسپیکر، قانون ساز کونسل کے چیئرمین اور ریاست کے سبھی وزراء نے مختلف ضلعوں میں منعقد یوگ تقریبات میں شرکت کی۔ سعودی عرب کے ریاض شہر میں 500 سے زیادہ شرکاء نے کل یوگ کے عالمی دن کے موقع پر منعقدہ تقریب میں شرکت کی، جس سے ملک میں یوگ کی بڑھتی مقبولیت اور لوگوں کی زندگی میں صحت اور تندرستی کو فروغ دینے میں اس کے رول کی عکاسی ہوتی ہے۔ آج یوگ کے عالمی دن سے پہلے کل مغربی ممالک میں یوگ سے دلچسپی رکھنے والے افراد نے بڑے گروپوں میں یوگ کی ورزش کی۔ کینیڈا کے ٹورنٹو میں اونٹاریو قانون ساز اسمبلی میں سرکاری نمائندوں، سفارتی تنظیموں، یوگ کی مشق کرنے والوں اور تندرستی سے متعلق اداروں اور کمیونٹی رہنماؤں نے یوگ کے ایک پرجوش مشق میں حصہ لیا۔ وزیر اعظم نریندر مودی آج کولکاتہ میں بھارتی بحریہ کے پلیٹ فارمز میں دیسی ٹیکنالوجی سے تیار کیے گئے 3 بحری جنگی جہازوں آئی این ایس دوناگری، آئی این ایس سنشودھک اور آئی این ایس اگرہ کو پانی میں اتار کر بحریہ میں شامل کرنے کی رسم انجام دیں گے۔ بحریہ کے وارشپ ڈیزائن بیورو کے ذریعے ڈیزائن کیا گیا اور گارڈن ریچ شپ بلڈرز اینڈ انجینئرز کے ذریعے تیار کیے گئے یہ تینوں بحری جہاز لڑنے کی کاروائیوں کی صلاحیتوں کو مستحکم کریں گے۔ اس کے علاوہ یہ ہائیڈروگرافک سروے اور بحری آبدوز شکن جنگی صلاحیت کو بھی مستحکم کریں گے۔ آئی این ایس دوناگری ایک پروجیکٹ 17A اسٹیلتھ فریگیٹ ہے، جس کا مقصد برہموز میزائلز اور درمیانی دوری کی فضائی دفاعی نظام سے لیس کیا گیا ہے۔ INS संशोधक एक निगरानी करने वाला जहाज है जो साहिली और गहरे पानी में हाइड्रोग्राफिक ऑपरेशन के लिए डिजाइन किया गया है, जबकि INS अग्रह एक आपदोज शिकंजंगी बहरी जहाज है जिसे टॉर्पेडोज, रॉकेट लॉन्चर्स और सुनार निजाम से लैस किया गया है। ये साहिली दिफा के लिए तैयार किया गया है। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। कौमी अहलियत और दाखिले का टेस्ट नीट यूजी 2026 का दोबारा इम्तिहान आज कराया जाएगा। नीट यूजी 2026 का दोबारा इम्तिहान भारत में 551 शहरों और बैरून मुल्कों के 14 शहरों में मुनाकिद होगा, जिसमें 22,79,000 से ज्यादा उम्मीदवार इम्तिहान में बैठेंगे। इम्तिहान अंग्रेजी और 12 भारतीय जबानों में मुनाकिद कराए जा रहे हैं। इम्तिहान से कबल इम्तिहान कराने वाली कौमी एजेंसी NTA ने सभी निज़ाम, जैमर्स, CCTV, तलाशी लेने वाले अमले और बायोमेट्रिक की तस्दीक करने के लिए कल कौमी पैमाने पर मॉक ड्रिल का इनेकाद किया था। NTA ने कहा है कि वो साफ, शफाफ और खुशुसलूबी से इम्तिहान मुनाकिद कराने के लिए पूरी तरह तैयार है। मजीद तफसील हमारे नामा निगार से।
2: नीट के इम्तिहान को साफ, शफाफ और खुशुसलूबी से कराने के लिए मुशाहिदीन, कोऑर्डिनेटर्स, पुलिस फोर्सेज और मुंतजमीन समेत 2,00,000 से ज़्यादा अमले को तैनात किया गया है। साफ, शफाफ और मुनसिफाना इम्तिहान को यकीनी बनाने के लिए एक कसीर सतही सिक्योरिटी फ्रेमवर्क भी तैनात किया गया है। इसमें CCTV, निगरानी कैमरे, आधार पर मबनी बायोमेट्रिक तस्दीक, सील बंद प्रोटोकॉल के तहत मखसूस मकामात पर खुफिया इम्तिहान से मुतालिक साजो सामान को महफूज तरीके से हवाले करने और इम्तिहान से मुतालिक साजो सामान की नकल व हमल के लिए GPS से लैस गाड़ियाँ शामिल हैं। NTA गलत मालूमात को रोकने, बेजाबतगी ख़त्म करने के लिए सोशल मीडिया प्लेटफॉर्म से निगरानी भी कर रही है। नीट के इम्तिहान आज 2 बजे से शाम 5:15 बजे तक मुनक़िद होंगे। दिल्ली से सकलैन अख्तर की रिपोर्ट के साथ खबरनामे के लिए मैं फहीम अहमद।
0: बंदरगाहों, जहाज़रानी और आबी गुजरगाहों के मरकजी वजीर सर्बानंद सोनोवाल ने कहा है कि 8.6 लाख मेट्रिक टन से ज्यादा की खेप के साथ भारतीय परचम बरदार खाम तेल के 3 टैंकर्स ने कल आबनाए हुरमुज को कामयाबी के साथ पार कर लिया है और अब वो भारत आ रहे हैं। इन टैंकरों में भारतीय अमले के 94 अफराद सवार हैं। इन टैंकरों के नाम में देश वैभव, देश विभोर और सेमर हेराल्ड हैं। एक सोशल मीडिया पोस्ट में जनाब सोनोवाल ने कहा कि वज़ीर आज़म नरेंद्र मोदी की फैसला कुन क़्यादत में हुकूमत भारतीय बहरी मफादात के तहफ़ुज़ को सबसे ज़्यादा तरजीह देने पर काम कर रही है। जनाब सोनोवाल ने कहा कि उनकी वजारत भारतीय मल्लाहों और तवानाई की लाइफ लाइन्स को मुकम्मल तौर पर महफूज बनाने की ज़मानत के लिए तमाम मुतल्लिका एजेंसियों के साथ सरगर्म तरीके से तालमेल कायम कर रही है। 19वां मुंबई इंटरनेशनल फिल्म फेस्टिवल MIFF आज इख्तिताम पजीर हो जाएगा। दस्तावेजी फिल्मों, शॉर्ट फिक्शन, एनिमेशन और AI सिनेमा का ये 2 साला फेस्टिवल 15 जून को शुरू हुआ था और आज रात एक शानदार इख्तितामी तकरीब के साथ खत्म होगा। मजीद तफसील हमारे नामा निगार से।
1: सिनेमा के शानदार रंगों से भरे 5 दिनों के बाद MIFF 2026 आज इख्तिताम पजीर होगा। ताहम इख्तितामी तकरीब से पहले फिल्म शायकीन के पास मुख्तलिफ सेक्शंस में प्रिज्म, बेस्ट ऑफ फेस्ट, नेशनल कंपटीशन, मोजेक और इंडिया लाइव्स एंड लैंडस्केप्स के तहत गैर फिक्शन कहानियों की ताकत का तजर्बा करने का एक और दिन होगा। MIFF के आखिरी दिन की अहम तरीन पेशकश में से एक वी शांताराम द पायनियरिंग स्पिरिट की स्क्रीनिंग होगी, जो इस लेजेंडरी फिल्म साज की 125वीं सालगिरह के मौके पर दिखाई जा रही है। आशा मुंबई के रविंद्र नाट्य मंदिर में मुनाकिद होने वाली इख्तितामी तकरीब में बैनर अक्वामी और कौमी मुकाबलों के ज़ुमरे में बेहतरीन फिल्मों को 18 अवार्ड दिए जाएंगे। मुंबई से अंकित आपटे की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
0: भारतीय महकमा मौसमियात ने आज ज़ैली हिमालयाई मगरबी बंगाल और सिक्किम में और बहुत तेज़ बारिश के सबब रेड अलर्ट जारी किया है। महकमे ने जुमेरात तक असम, मेघालय में इक्का दुक्का मकामात पर भी तेज़ बारिश की पेशगोई की है। क्रिकेट में आज डेम्बोला में खेली जाने वाली 3 मुल्कों की सीरीज के फाइनल में इंडिया ए का मुकाबला श्रीलंका ए से होगा। अपने साबिका मैच में शिकस्त को भुलाते हुए इंडिया ए श्रीलंका ए को हराने के लिए पूरी तरह तैयार है। ये थी खबरें, अब अखबारात के आईने के साथ हैं फहीम अहमद।
2: शुक्रिया आसिया। कौमी राजधानी दिल्ली से शाया होने वाले आज के बेशतर उर्दू अखबारात ने आज योग के आलमी दिन से मुतल्लिक खबर को अपनी शह सुर्खी बनाया है। अखबार प्रताप की सिलसिले में शह सुर्खी है, आयोग के बैन अक्वामी दिन के मौके पर आयुष की वजारत ने लोगों से बड़ी तादाद में हिस्सा लेने की अपील की। اخبار انقلاب کی شہ سرخی ہے سخت سیکیورٹی کے درمیان نیٹ امتحانات شفاف اور نقل سے پاک، امتحان کے لیے مرکز اور نیشنل ٹیسٹنگ ایجنسی کی بڑی تیاریاں۔ اخبارات نے اڑیسہ میں وزیر اعظم کے ہاتھوں 47,600 کروڑ روپے کے منصوبے کا افتتاح اور سنگ بنیاد رکھے جانے سے متعلق خبر کو نمایاں طور پر شائع کیا ہے۔
0: آخر میں خاص خاص خبریں ایک بار پھر، آج دنیا

0: فرمائیے ایک عوبی رپورٹ عالمی یوم یوگا کے حوالے سے جسے پیش کر رہے ہیں شفقت علی خان.
1: سامعین, عالمی یوگا ڈے پوری دنیا میں 21 جون کو منایا جاتا ہے, لیکن اس کی تیاریاں بہت پہلے سے شروع ہو جایا کرتی ہیں. ہم نے بات چیت کی ہے کچھ ایسی شخصیتوں سے جو عالمی یوگا ڈے کے موقع پر مختلف پروگرام کا انعقاد کر رہی ہیں. اس موقع پر ہم نے دین دیال اپادھیائے گورپور یونیورسٹی کی وائس چانسلر پروفیسر پونم ٹنڈن سے بات چیت کی, تو انہوں نے ہمیں بتایا کہ
2: انتراشٹری یوگا دیوس کے اوسر پر آپ کو میں سب بہت بہت شبھ کامنائیں دیتی ہوں. دیکھیے, یوگ جو ہے بھارت سے نکلی ہوئی ایک ودھا ہے, اور اس کو ہمارے ماننیہ پردھان منتری شری نریندر مودی جی نے آج ویشوک استر پہ اس کو پہچان دلائی. اس کو ویشوک استر پہ منایا جاتا ہے ہر دیش میں. میں نے کئی جگہ دیکھا, ایک بار میں کناڈا میں تھی, ایک مہینے پہلے سے اس سمندر کے کنارے یوگا دیوس کی بہت بڑی روپ سے تیاریاں چل رہی تھیں, اور بھارت میں ہم لوگ لگاتار اس کا منا رہے ہیں. اور گورکھپور کا مہت اور بڑھ جاتا ہے کیونکہ ہٹ یوگ کا اوریجن یہاں سے ہوا ہے, اور ہماری گورکھ پیٹھ سے ہٹ یوگ کا اوریجن ہوا ہے. تو یوگا کا ایک بڑا ایک سینٹر بھی ہے گورکھپور. اور گورکھپور وشودیالے کی اگر بات کریں, ہم لوگوں نے 5 جون سے یوگا دیوس کا لگاتار کارکرم کرا رہے ہیں.
1: یونیورسٹی کے علاوہ بھی کیا آپ لوگ یوگا کے پروگرام اور بھی کہیں منعقد کر رہے ہیں؟
2: یوگ کا کارکرم جو جیل میں مہیلا بندی ہیں ان کے لیے یوگ کا کارکرم کرایا, اس کے بعد بال گرہ میں ہم نے کرایا, کینسر روگیوں کے لیے ہم نے کرایا, پریگننٹ وومین کے لیے ہم نے اویئرنیس پروگرام کرایا. یوگا کے ایسے آسن ہیں جو ان کی پریگنینسی میں ان کو ہیلپ کر سکتا ہے, اور پریگنینسی کے پیریڈ ان کو بہتر بنا سکتا ہے, اور شاید بچے کے وکاس میں بھی بہتر ہیلپ کر سکتا ہے. اس کے لیے
1: یہ بتائیے کہ آپ کی یونیورسٹی میں یوگ بندھن کا پروگرام منعقد کیا گیا تھا, آخر اس کا مقصد کیا تھا؟
2: ہم لوگوں نے یوگ بندھن کا ایک کارکرم کرایا, وہ جو انتراشٹری وشودیالے تھے 5 دیشوں کے ساتھ میں, اس میں ملیشیا اور اس کے بعد ہمارا بینکاک تھائی لینڈ کے ساتھ ہم نے کرا, اور فجی کے ساتھ ہم نے کرا, اور اس طرح وشو کے الگ الگ دیشوں کے ساتھ میں ہم نے یوگا کی آن لائن لیکچر سیریز کری, یوگا کے لیے اویئرنیس کری, اور اس میں بہت اتساہ دکھائی دیا ہمارے انتراشٹری پارٹیسپینٹ کا, بہت اتساہ دکھائی دیا.
1: کیا گورکھپور یونیورسٹی میں ایسا مقام بھی ہے جہاں یوگا کرنے کی سہولت دستیاب ہے؟
2: ہمارے یہاں ایک یوگ واٹیکا کی استھاپنا کری ہے ہم لوگوں نے کیمپس میں. اس یوگ واٹیکا میں ہم نے بچوں کے لیے شیبر لگائے, اپنے چھات چھاتراؤں کے لیے این ایس ایس نے کرایا. ایک چوری چورا اسمارک ہے ہمارے وشودیالے میں, وہاں پہ ہم نے یوگ کا کارکرم کرایا اپنے بچوں کے لیے. اس کے علاوہ آج ہمارے یہاں 5 دن کا پرشکشن شیبر چل رہا تھا, گورکھناتھ شوت پیٹھ ہمارے اس میں چل رہا تھا, تو آج اس کا سماپن تھا. اس کے بعد ابھی اور کارکرم بچے ہیں ہمارے, ہم لوگ یہاں سے یوگا کو لے کے ایک ریلی نکالیں گے اویئرنیس کے لیے. یہاں سے جو چمپا دیوی پارک ہے وہاں تک ہم لوگ جائیں گے, یوگ کے اویئرنیس کو ایک میسج دیں گے, پورے پردیش کو ایک میسج دیں گے, اور بلکہ وشو کو ایک میسج دیں گے یوگا کے لیے.
1: عالمی یوم یوگا کے بارے میں بتاتے ہوئے ڈسٹرکٹ ہاسپٹل گورکھپور کے آیوش ونگ کے ڈاکٹر سنتوش گپتا,
3: یہاں پر یوگ کے دوارا کس چیز کا ندان کیا جاتا ہے اس کے بارے میں بتایا جاتا ہے, اور کیسے یوگ کرے جس سے پرتیک جو بیمار ویکتی ہیں جن کی ہڈیاں کمزور ہیں یا جن کو سروائیکل ہے, جن کو بیک پین ہے, اس سب چیزوں کا یہاں پر اپچار کیا جاتا ہے. وجراسن ایک ایسی پرکریا ہے کہ جو آپ کھانا کھانے کے بعد ہی کر سکتے ہیں, اس سے آپ کی جو گیس ہے ایسیڈیٹی ہے بنی رہتی ہے بار بار جو محسوس کرتے ہیں لوگ, اس کی سمسیا سے ندان ملے گا. کیول ماتر 15-20 منٹ کھانا کھانے کے بعد آپ وجراسن کی اوستھا میں بیٹھیے, آپ کی گیس کی سمسیا کا سمادھان ہمیشہ کے لیے ہو جائے گا. یوگ کا مہتو جو ہے رشی منیوں نے ہمارے بہت ہی وسترت یوگا کے بارے میں بتایا ہے, جو مہرشی پتنجلی ہے انہوں نے یوگ کا پورا وشو پر ایک الگ پہچان بنائی ہے, اور انہوں نے یوگ کا ایک ایسا بردان دیا ہے کہ جس سے منوسیہ جاتی سوستھ رہ سکے. ماننی پردھان منتری جی نے اس کو وشو ویاپی بنایا ہے, اس لیے کہ سبھی ویکتی جو پرتھوی پر سبھی ویکتی جتنے بھی لوگ ہیں وہ سوستھ رہ سکے, اور یہ سوستھ رہنے کا ایک ہی اپائے ہے یوگ. یوگ اگر آپ اپنے دن چریا میں اتار لیتے ہیں تو کسی بھی طرح کی آپ بیماری سے گرسیت ہونے سے بچ جائیں گے, اور ہمیشہ پورے جیون آپ سوستھ رہیں گے.
1: اس موقع پر دین دیال اپادھیائے گورکھپور یونیورسٹی کے ڈپارٹمنٹ آف سائیکولوجی کی پروفیسر انوبھوتی دوبے نے ہمیں بتایا کہ
4: ہمارے وشودیالے میں ہر ورش لگ بھگ 1 مہینے کا کارکرم کیا جاتا ہے انتراشٹری یوگ دیوس کے اپلکش میں. اس ورش بھی 1 جون سے 21 جون تک لگاتار کارکرم ہو رہے ہیں, جس میں الگ الگ پرکار کے کارکرم ہیں. جیسے کچھ کارکرم ہم نے ایک 4 دن کی یوگ پرشکشن ورکشاپ की थी, जो शहर के बच्चे बड़े कोई भी आकर के उस वर्कशॉप को अटेंड कर सकते थे, वो फ्री था। अंतर्राष्ट्रीय स्तर पर हमारे विश्वविद्यालय के जो तमाम सारे जगहों से MOUs हैं कई अंतर्राष्ट्रीय विश्वविद्यालयों से, जैसे मलेशिया से, फिजी से, तो उनके साथ हम लोगों ने ऑनलाइन कार्यक्रम किए। अभी विश्वविद्यालय के मुख्य द्वार से चंपा देवी पार्क तक योग जागरूकता रैली का आयोजन किया जा रहा है, जो हर वर्ष हम लोग कर रहे हैं पिछले 2-3 सालों से।
1: क्या आलमी योगा डे के मौके पर यूनिवर्सिटी के तालिब इल्म भी हिस्सा ले रहे हैं?
4: हमारे विश्वविद्यालय के पूर्व छात्र हैं, जो भी यहाँ पर शहर में उपलब्ध है छात्र छात्राएं, उनको आमंत्रित किया है। अपने अलुमनाई के साथ एक नेटवर्क बना रहे हैं, तो उनके साथ योग का कार्यक्रम है। 21 तारीख को हर वर्ष हमारे वहाँ विश्वविद्यालय परिसर में जो हमारा स्टेडियम है, उस स्टेडियम में एक बृहद कार्यक्रम का आयोजन होता है, जिसमें विश्वविद्यालय के शिक्षक, छात्र छात्राएं, कर्मचारी और शहर के जो भी लोग आना चाहें वो वहाँ पर आकर के उस कार्यक्रम में प्रतिभाग कर सकते हैं, जहाँ पर योग प्रशिक्षक होते हैं और सामूहिक योग का कार्यक्रम किया जाता है।
1: आलमी यौम योगा के मौके पर 45 NCC बटालियन गोरखपुर के एसोसिएट NCC ऑफिसर कैप्टन डॉक्टर वाहिद अली ने हमें बताया कि
5: योग शब्द संस्कृत के युज धातु से बना है, जिसका मतलब है जोड़ना। व्यवहारिक स्तर पर यह शरीर, मन और भावनाओं को संतुलित करने का साधन है, अर्थात यह निरोगी जीवन जीने की एक अचूक कला है। हम सब जानते हैं कि 21 जून को हर साल अंतर्राष्ट्रीय योग दिवस मनाया जाता है। इस साल 12वां योग दिवस मनाया जा रहा है, जिसका थीम है योगा फॉर हेल्थी एजिंग, मतलब योगा बराए सेहतमंद बुढ़ापा। इस साल का योग दिवस कई मायनों में खास माना जा रहा है। बदलती लाइफ स्टाइल, बढ़ती उम्र के साथ होने वाली हेल्थ प्रॉब्लम्स और मानसिक तनाव जैसी चुनौतियों के बीच इस बार की थीम लोगों को स्वस्थ और सक्रिय जीवन की दिशा में प्रेरित करने का संदेश देती है। साथियों, योग केवल फिटनेस का जरिया नहीं है, बल्कि बढ़ती उम्र में फिजिकल हेल्थ, मेंटल हेल्थ और इमोशनल हेल्थ को बनाए रखने का इफेक्टिव मेथड है। आज की भाग दौड़ भरी जिंदगी में लोग स्ट्रेस, डिप्रेशन, नींद न आने की दिक्कत और लाइफ स्टाइल से जुड़ी बीमारियों से जूझ रहे हैं। यही कारण है कि योग अब केवल भारत तक सीमित नहीं है, बल्कि दुनिया के सैकड़ों मुल्कों में अपनाया जा रहा है।
1: डॉक्टर वाही साहब, योगा के आसन के बारे में कुछ और बताइए।
5: ताड़ासन, वृक्षासन, भुजंगासन, वज्रासन, श्वासन जैसे योगासन संतुलन, लचीलापन और ऊर्जा बनाए रखने में हमारी मदद करते हैं। इसके अलावा प्राणायाम और ध्यान मेंटल हेल्थ को बेहतर बनाने, स्ट्रेस और डिप्रेशन को कम करने का एक अच्छा जरिया है। योग दिवस 2026 की थीम लोगों को यह संदेश देती है कि उम्र चाहे कोई भी हो, नियमित योग के जरिए इंसान अपने शरीर और मन को लंबे समय तक हेल्दी और एक्टिव रख सकता है। जय हिंद, जय भारत।
1: अभी आप आलमी यौम योगा पर ये रेडियो रिपोर्ट समाज फरमा रहे थे। रिकॉर्डिंग और आवाज थी शफकत अली खान की व पेशकश नूर मोहम्मद की।
0: समय नबी, आप आलमी योम योगा के मौके पर ये ओबी रिपोर्ट समाप्त फरमा रहे थे और एक मरतबा फिर हम आपको लिए चलते हैं अदब की दुनिया में। समय योगा से जहां जिस्म को नई तवानाई और कुवत मिलती है, वहीं शायरी से हमें जहनी आसूदगी में असर आती है। शायर हमारे ख्वाबीदा जहनों को बेदार करता है और हमारे इर्द गिर्द के माहौल से हमें रोशनास भी करता है। दबिस्तान गोरखपुर की वो बावकार शख्सियतें जो रफ्ता रफ्ता हमसे जुदा होती जा रही हैं, जिनके दम से दबिस्तान गोरखपुर की महफिलें सरसब्ज़ो शादाब थीं, इनमें एक मुअद्दबर नाम जनाब राज आज़मी का था। अब वो हमारे दरमियान नहीं हैं, लेकिन उनका कलाम आज भी महफूज है। समात फरमाइए कलाम शायर के तहत जनाबे राज आज़मी से उनका कलाम।
6: गजल का मतला पेश खिदमत है।

0: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। मध्यप्रदेशको जबलपुरमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोत आइएनएस दुनागिरी, आइएनएस संशोधक अनि आइएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नुभएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। अनि क्रिकेटमा त्रिकोणीय श्रृङ्खलाको अन्तिम म्याचमा भारत एले आयोजक श्रीलङ्का एलाई 378 रनको लक्ष्य दिएको छ। अब समाचार विस्तारमा। मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। यस अवसरमा राज्यपाल मंगुभाई पटेल अनि मुख्यमन्त्री डाक्टर मोहन यादव पनि उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो, जसले स्वास्थ्य सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ। उहाँले मानिसहरूसित योगलाई आफ्नै दैनिक दिनचर्याको हिस्सा बनाउन आह्वान गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो कि यस वर्षको थिम स्वास्थ्य आयुको लागि योग वरिष्ठ नागरिकहरूलाई असल स्वास्थ्य अनि सम्मानजनक जीवनको महत्वलाई रेखाङ्कित गर्दछ।
1: मेरा मानना है कि योग से जुड़े संस्थाओं के निष्ठापूर्ण प्रयासों के बल पर योग जन जन तक पहुंचना। मैं सभी देशवासियों से ये संकल्प लेने का आग्रह करती हूँ, ये योग को अपने दैनिक जीवन का अभिन्न अंग बनाएंगे। ऐसा करके ये स्वस्थ व्यक्ति, स्वस्थ परिवार, स्वस्थ समाज, स्वस्थ राष्ट्र और स्वस्थ विश्व के निर्माण के महान लक्ष्य में अपना योगदान देंगे।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभएको छ कि योग शारीरिक, मानसिक अनि आध्यात्मिक स्वास्थ्यको लागि धेरै लाभकारी हो। उहाँले भन्नुभयो, कम्ती उमेरदेखि योग सुरु गर्नाले यसको अधिक लाभ पाउन सकिनेछ। उपराष्ट्रपतिले मानिसहरूसित योगलाई नियमित जीवनको हिस्सा बनाउने आह्वान समेत गर्नुभयो। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नको लागि योग। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो कि विश्वका केही भागहरूमा 21 जून वर्षको सबैभन्दा लामो दिन हुँदछ, अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि योग केवल शारीरिक व्यायाम होइन तर भावनाको अभिव्यक्ति हो, अनि यो कुनै आयु वर्गसम्म सीमित छैन। उहाँले भन्नुभयो, हाम्रो लक्ष्य 40 वर्षको आयुमा 20 वर्षको आयुभन्दा अधिक लचिलो हुनु अनि 50 वर्षको आयुमा 30 वर्षको आयुभन्दा अधिक ऊर्जावान रहनु हुनु पर्नेछ। श्री मोदीले भन्नुभयो कि योगले हामीलाई सन्तुलित जीवन जिउन अनि मानसिक स्वास्थ्यको माध्यमद्वारा शारीरिक स्वास्थ्यको मार्ग खोज्नमा सहयोग गर्नु हो। प्रधानमन्त्रीले भन्नुभयो, हामीले योगलाई जीवनको हिस्सा बनाउनु पर्नेछ। सरकारले यस वर्ष योग 365 पहल अन्तर्गत 100 दिनको अनलाइन योग कक्षाहरूको आयोजना गरेको पनि उहाँले जानकारी दिनुभयो।
2: योग केवल हमारे शारीरिक स्वास्थ्य पर ही फोकस नहीं करता, योग मानसिक स्वास्थ्य से शारीरिक स्वास्थ्य का मार्ग दिखाता है। इसलिए योग के विषय में युक्त चेष्टस्य कर्मसु कहा गया है, यानी हमें क्या करना चाहिए, क्या नहीं करना चाहिए, इसका बोध, ये बोध हमारे जीवन में शांति का स्रोत तो बनता ही है, इससे विश्व शांति का मार्ग भी खुलता है।
0: श्री मोदीले वर्ष 2015 अन्तर्राष्ट्रिय योग दिवसको सुरुवातपछि नयाँ दिल्ली, चण्डीगढ, लखनऊ, मैसूर, न्यूयोर्क, श्रीनगर अनि विशाखापट्टनम सहित विभिन्न स्थानहरूबाट समारोहको नेतृत्व गर्नुभएको छ। धेरै केन्द्रीय अनि राज्य मन्त्रीहरूले पनि योग कार्यक्रमहरूमा भाग लिइरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज जबलपुरमा रानी दुर्गावती विश्वविद्यालयको 36 दीक्षान्त समारोहमा भाग लिनुभयो अनि मेधावी विद्यार्थीहरूलाई स्वर्ण पदक प्रदान गर्नुभयो। यस अवसरमा उहाँले भन्नुभयो, रानी दुर्गावती साहस अनि वीरताको प्रतीक हुनुहुन्थ्यो अनि आउने पिँढीहरू उहाँबाट प्रेरणा पाइरहनेछन्। राष्ट्रपतिले आदिवासी समुदायहरू, वञ्चित वर्गहरू अनि बालिकाहरूको सशक्तिकरणको लागि शिक्षाको महत्वमाथि जोड दिनुभयो। उहाँले भन्नुभयो कि विकसित भारत 2047 लक्ष्य तब पूरा हुनेछ जब विकासको लाभ समाजको प्रत्येक वर्गसम्म पुग्नेछ। मुर्मूले भोलि कुनो राष्ट्रिय उद्यानको पनि भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको तीन पोत आईएनएस दुनागिरी, आईएनएस संशोधक अनि आईएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। यस अवसरमा उहाँले भारत जहाज निर्माण क्षेत्रमा नयाँ सोचको साथ अघि बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, केन्द्र सरकारले हालका वर्षहरूमा धेरै नीतिगत सुधार गरेको छ अनि घरेलु निर्माण क्षमता बढाउनका लागि विशेष कदम उठाएको छ। उहाँले भन्नुभयो कि जहाज व्यवस्थापन, मर्मती एवं सञ्चालनलाई एउटा ठूलो राष्ट्रिय मिशनको रूपमा हेरिन्छ। श्री मोदीले भन्नुभयो कि यी युद्धपोतहरू नौसेनामा सामेल हुनु भारतको भविष्यको संकेत हो। उहाँले भन्नुभयो, समुद्री क्षेत्र विकसित भारतको लागि रोजगारको ठूलो माध्यम बन्न सक्छ अनि आगामी वर्षहरूमा लाखौं नयाँ रोजगार सृजित हुने सम्भावना छ। प्रधानमन्त्रीले भन्नुभयो कि रक्षा उत्पादन साथै रक्षा निर्यातमा पनि अभूतपूर्व वृद्धि भएको छ। नौसेनाका अनुसार यी तीनैवटा पोतहरूमा 75% भन्दा अधिक स्वदेशी सामग्रीको उपयोग गरिएको छ अनि यसको निर्माणमा 200 भन्दा अधिक सूक्ष्म, लघु अनि मध्यम उद्यमहरूको योगदान रहेको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ कि आज आयोजित निट युजी पुनर्परीक्षामा 22 लाख विद्यार्थी सामेल भइरहेका छन्। उहाँले छात्रहरूलाई शुभकामना दिनुहुँदै भन्नुभयो कि परीक्षाको लागि सबै आवश्यक व्यवस्था गरिएको छ अनि अभ्यर्थीहरूले कुनै डर बिना परीक्षा दिउन्। श्री प्रधानले अझ भन्नुभयो कि सिबिएसईको रहल परीक्षा परिणाम चाँडै जारी गरिनेछ। अधिकांश परिणाम घोषित भइसकेको उहाँले बताउनुभयो अनि पुनर्मूल्याङ्कन तथा सत्यापनको प्रक्रिया पूरा भएपछि परिणाम पनि चाँडै प्रकाशित गरिनेछ। विधि अनि न्याय मन्त्रालय अधीनस्थ विद्यायी विभागले आज नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आफ्नो अधिकारीहरू अनि कर्मचारीहरूलाई लिएर योग सत्रको आयोजना गर्यो। यस अवसरमा विद्यायी विभाग अनि विधि मामलाहरूका सचिव डाक्टर राजीव मणिले भन्नुभयो कि शारीरिक, मानसिक अनि भावनात्मक कल्याणको लागि दैनिक जीवनमा योगलाई सामेल गर्नु महत्त्वपूर्ण हो। मस्कट स्थित भारतीय दूतावासले 12 अन्तर्राष्ट्रिय योग दिवस मनाउन एक विशेष कार्यक्रमको आयोजना गर्यो। यस कार्यक्रमले कूटनैतिक समुदायका सदस्यहरू, भारतीय प्रवासी अनि ओमानी योग उत्साहीहरूलाई एकै ठाउँमा ल्याएको थियो। ओमन योगासना महासङ्घले आफ्नो अध्यक्ष सलाह हकिम अल तोकीको उपस्थितिमा विशेष योगासन प्रस्तुति गर्यो। ओमनका लागि भारतका राजदूत प्रशान्त पिसेले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री

0: सूक्ष्म उद्यमीहरूलाई सिधै ऋण दिँदैन। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नुभएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। श्री भेन्सले भन्नुभयो कि दुवै देश बीच परमाणु मुद्दाहरूमाथि बातचितको रूपरेखा तयार गरिँदैछ। त्यही इरानको प्रतिनिधिमण्डलले भनेको छ कि लेबननमा जारी सङ्घर्षको समाधान नगरी वार्तालाई अघि बढाउन कठिन हुनेछ। क्रिकेटमा त्रिकोणीय श्रृङ्खलाको अन्तिम म्याचमा भारत एले आयोजक श्रीलङ्का एलाई 378 रनको लक्ष्य दिएको छ। दम्बुलाको रङगिरी अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलङ्का एले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। वैभव सूर्यवंशीले उत्कृष्ट ब्याटिङ गर्दै केवल 29 बलमा 94 रन बनाए। सूर्यवंशीले केवल 11 बलमा आफ्नो अर्धशतक पूरा गरे। 378 रनको लक्ष्यलाई पछ्याउँदै श्रीलङ्का एले समाचार लेखुन्जेलसम्ममा 2.5 ओभरमा 1 विकेट गुमाएर 28 रन बनाएर खेलिरहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। मध्यप्रदेशको जबलपुरमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योगाभ्यासको नेतृत्व गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोत आइएनएस दुनागरी, आइएनएस संशोधक अनि आइएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नुभएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना रहेको छ। अनि क्रिकेटमा त्रिकोणीय श्रृङ्खलाको अन्तिम म्याचमा भारत एले आयोजक श्रीलङ्का एलाई 378 रनको लक्ष्य दिएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा 3:15 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। श्रोतालाई अब सुनाइरहेछौ लोकगीत, एकै कलाकार हिरा वाइबाको आवाजमा।

लोकगीतमा अहिले सुन्नुभयो एकै कलाकार हीरा वैभवको आवाजमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं।

प्रथम गीत स्वीकार्नुहोस् फिल्म सिलसिलाबाट लता मङ्गेशकर र किशोर कुमारको युगल आवाजमा, शब्द सजावेत अख्तरको, सङ्गीत शिवहरिको।

0: विज्ञापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: अब सुन्नुहोस् यो अन्तिम गीत आशा फिल्मबाट लता मङ्गेशकरको आवाजमा, शब्द आनन्द बक्सीको, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

0: यस गीतको अन्त्यसाथै अहिलेला पूरा हुन्छ फिल्म संगीतको कार्यक्रम। अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। यस अवसरमा मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो जसले स्वस्थ, सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले भन्नुभएको छ कि योग शारीरिक, मानसिक अनि आध्यात्मिक स्वास्थ्यका लागि धेरै लाभकारी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा आयोजित कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो कि विश्वको केही भागमा 21 जुन वर्षको सबैभन्दा लामो दिन हुन्छ अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको छ। देशका अन्य भागहरू झैँ सम्पूर्ण असम तथा गुवाहाटीमा पनि आइतबार 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग सत्रको आयोजना गरिएको थियो। विभिन्न स्थानहरूमा असम सरकारका मन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूले योग सत्रमा सहभागी भई स्वस्थ मन, स्वस्थ शरीर र स्वस्थ समाजको सन्देश दिएका छन्। यसै क्रममा गुवाहाटीको उज्जान बजार क्षेत्रमा ब्रह्मपुत्र नदीको किनारमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोह आयोजना गरियो। उक्त कार्यक्रममा असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा तथा भारतकी केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण सहभागी भई योग अभ्यास गर्नुभयो। यस अवसरमा ठूलो संख्यामा मानिसहरू योग गरिरहेको देखिएको थियो। मुख्यमन्त्री तथा केन्द्रीय मन्त्रीले स्वस्थ र समृद्धको भावनासहित योग गरेर दिनको सुरुवात गर्नुभयो। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक ह्यान्डलमा योग साधनाले मानव शरीर, मन र आत्माबीच सन्तुलन, समन्वय स्थापित गर्दछ भनी बताउनुभयो। आजको व्यस्त जीवनशैलीमा स्वस्थ र सन्तुलित जीवन निर्माण गर्न योगको भूमिका अद्वितीय रहेको उहाँले बताउनुभयो। सिक्किमको राजधानी रिज पार्कमा आज बिहान 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राज्य स्तरीय समारोह आयोजना गरियो। यस अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। आयुष विभाग तथा स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा आयोजित विशेष योग सत्रमा सिक्किम विधानसभाका अध्यक्ष मिङमा नर्बु शेर्पा, स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेलसहित मन्त्रीहरू, विधायकहरू, वरिष्ठ प्रशासनिक अधिकारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस वर्षको योग दिवसको विषय स्वस्थ आयुका लागि योग रहेको छ, जसको उद्देश्य बढ्दो उमेरसँगै शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ बनाउनु हो। राज्यपालले सबै सहभागीहरूसँग विभिन्न योगासनहरूको अभ्यास गर्नुभयो। राज्यपालले सिक्किमवासीहरूलाई शुभकामना व्यक्त गर्नुहुँदै योग भारतले सम्पूर्ण मानव जातिलाई दिएको अमूल्य उपहार हो जसले शारीरिक र मानसिक स्वास्थ्यबीच सन्तुलन कायम राख्न मद्दत गर्छ भनी बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा

0: को प्रशंसा गर्नुहुँदै प्रधानमन्त्रीले योगलाई विश्वव्यापी स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज राज्यस्थित स्वयंसेवक सङ्घको संस्थापक डाक्टर केशव बलिराम हेडगेवरको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। मुख्यमन्त्रीले सोसल मिडियामा बताउनुभयो, भारतको एक कट्टर भक्त राष्ट्रिय स्वयंसेवक सङ्घको संस्थापक पूज्य डाक्टर केशव बलिराम हेडगेवर डाङ्ग्रियाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्र निर्माणको महान आदर्शलाई समर्पित उहाँको सम्पूर्ण जीवन अनि राष्ट्र सर्वोपरिको सोचाइले सदैव हामीलाई प्रेरणा दिन्छ भनी उहाँले बताउनुभयो। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले बताउनुभयो, प्रधानमन्त्री किसान सम्मान निधि पीएम किसान योजना अन्तर्गत अहिलेसम्म राज्यको 2,85,571 किसानहरूको ब्याङ्क खातामा 2,200 किस्तको रूपमा कुल 977,89,00,000 रुपियाँ सोझै आन्तरित गरिएको छ। उहाँले हिजो राज्यको अरुणिधित नगरको राज्य कृषि अनुसन्धान केन्द्रमा आयोजित पीएम किसान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यो जानकारी दिनुभएको हो। मुख्यमन्त्रीले पीएम किसान योजनालाई एक ऐतिहासिक पहल भएको बताउनुभयो, जो किसानहरूलाई कुनै मध्यस्थ बिना प्रत्यक्ष वित्तीय सहायता प्रदान गर्ने सशक्त बनाउँदछ। यसबाट किसानहरूको आजीविका अनि आर्थिक सुरक्षा सुधार हुने उहाँले अपेक्षा गर्नुभयो। मणिपुरको राज्यपाल अजय कुमार भल्लाले ललित कलामा उत्कृष्ट योगदानको निम्ति प्रख्यात कलाकार येन्द्रेम इबो चोबा सिंहलाई 7 राज्यपाल कला पुरस्कार प्रदान गर्नुभयो। यो पुरस्कार समारोह इम्फाल पूर्वी जिल्लाको मन्त्री पुखुरी स्थित मुख्यमन्त्री सचिवालयको क्याबिनेट हलमा आयोजना गरिएको थियो। मणिपुरमा मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले राज्यको सबै समुदायहरूसित मतभेद बिर्सेर स्थायी शान्ति को निम्ति संवाद गर्ने अपील गर्नुभएको छ। उहाँले इम्फाल पश्चिम जिल्लामा आयोजित जनकल्याण शिविर सम्बोधन गर्नुहुँदै मानिसहरूसित शान्ति बहाल गर्ने अनि यसलाई कायम राख्न सरकारको प्रयासहरूलाई पूर्ण सहयोग गर्ने आग्रह गर्नुभयो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत। म यहाँहरूकै सञ्चालिका मोना तामाङ र आउनुहोस् आजको हाम्रो यो कार्यक्रमको थालनी गरौँ यो मिठो गीतबाट।

स्वागत छ हजुरहरू सम्पूर्ण सम्पूर्णलाई कार्यक्रम विश्वमा हामीमा, जसमा आज हामी चर्चा गर्नेछौँ भारतको सांस्कृतिक राजधानी पश्चिम बंगाल बारे। श्रोता, हाम्रो देश भारतलाई विविधतामा एकता भएको देश भनिन्छ।

हरेक राज्यको भाषा, पहिरन, खानपिन र संस्कृति आआफ्नै र बेग्ला बेग्लै छन्। तर यी सबै मध्येमा पश्चिम बङ्गाललाई भारतको सांस्कृतिक राजधानी भनिनुको केही विशेष कारणहरू छन् र यसको मुख्य कारण भने 19 र 20 शताब्दीमा यहाँबाट सुरु भएको बङ्गाल पुनर्जागरण हो। यो आन्दोलनले केवल बङ्गाललाई मात्र होइन पुरै भारतलाई सामाजिक, सांस्कृतिक, शैक्षिक रूपमा नयाँ बाटो देखाएको थियो। साहित्य, कला, संगीत, नाटक, शिक्षा र विचारको क्षेत्रमा पश्चिम बङ्गालको योगदान अतुलनीय छ। यो राज्यलाई कविहरूको भूमि पनि भनिन्छ। विश्वकवि रविन्द्रनाथ ठाकुरको जन्म यहाँ नै भएको हो। उहाँले गीताञ्जली काव्य संग्रह लेखेर सन् 1913 एसियाकै पहिलो व्यक्तिको रूपमा साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्नुभयो। भारतको राष्ट्रगान जनगणमन र बङ्गालको राज्य गीत आमार सोनार बङ्गला पनि उहाँकै रचना हो। वन्दे मातरम जस्तो अमर गीत लेख्ने बङ्किमचन्द्र चट्टोपाध्याय, देवदास, श्रीकान्त जस्ता उपन्यास लेख्ने शरद चन्द्र चट्टोपाध्याय र विद्रोही कविता लेख्ने काजी नजरुल इस्लाम पनि बङ्गालकै सन्तान हुन्। शिक्षाको क्षेत्रमा ईश्वरचन्द्र विद्यासागरको नाम लिनै पर्ने हुन्छ। उहाँले बङ्गाली वर्णमालालाई सरल बनाउनुभयो र बालिका शिक्षाको लागि हजारौं विद्यालय खोल्नुभयो। विधवा विवाह ऐन पास गराउन उहाँको ठूलो भूमिका रहेको थियो भन्ने सर्वविदित रहेको छ। त्यसैले नै उनलाई दयाको सागर भनेर पनि चिनिन्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतको सांस्कृतिक राजधानी पश्चिम बङ्गाल बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन मनोरञ्जन गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी। हाम्रो राज्य पश्चिम बङ्गाल कला, चित्रकला र चलचित्र निर्माणको क्षेत्रमा पनि सम्पूर्ण देशलाई नै नेतृत्व गरिरहेको छ। चित्रकलामा 20 औं शताब्दीको सुरुमा बङ्गाल स्कुल अफ आर्ट स्थापना भएको थियो। अवनीन्द्रनाथ ठाकुर र जामिनी रायले भारतीय शैलीको चित्रकलालाई यहाँ नै नयाँ जीवन दिनुभयो। उहाँहरूले पश्चिमी शैलीको नकल नगरी भारतीय परम्परा र लोककलालाई महत्व दिनुभयो। चलचित्रको क्षेत्रमा सत्यजित रायको योगदान अविस्मरणीय छ र उहाँ पनि बङ्गालकै एक सन्तान हुन्। उहाँको पहिलो चलचित्र पाथेर पाञ्चालीले सन् 1956 कास फिल्म फेस्टिभलमा बेस्ट ह्युमन डकुमेन्ट अवार्ड जितेको थियो। उहाँले भारतीय चलचित्रलाई विश्व स्तरमा नै पुर्याउनु भयो। भारत सरकारले उहाँलाई भारत रत्न र मानार्थ अक्सफोर्ड अवार्डले पनि सम्मान गरेको थियो। त्यसै गरी हाम्रो यो सुन्दर राज्य पश्चिम बङ्गालमा सङ्गीत, नृत्य र विभिन्न प्रकारको चाडपर्वहरू हामी हर्षोल्लासको साथ मनाउने गर्छौँ। सङ्गीतको क्षेत्रमा रविन्द्र सङ्गीत, नजरुल गीती र बाउल गीत बङ्गालको पहिचान हो भनेर भन्दा गलत नहोला। यसैले नै बङ्गाललाई पूरा भारत तथा विश्वभरि नै चिनाउने गर्छ। बाउल गीतमा साधारण शब्दमा गहिरो दर्शन हुन्छ। यो गीत गाउँदै हिँड्ने बाउलहरू बङ्गालको संस्कृतिको प्रतीक हुन्। यहाँको सबैभन्दा ठुलो चाड दुर्गा पूजा, जसले बङ्गालको सांस्कृतिक जीवन्ततालाई दर्शाउँदछ। पश्चिम बङ्गाल केवल कला र साहित्यको मात्र होइन, विचार र क्रान्तिको पनि राजधानी हो भनेर हामी भन्न सक्छौँ। स्वामी विवेकानन्दले सन् 1993 सिकागो धर्म सम्मेलनमा सिस्टर्स एन्ड ब्रदर्स अफ अमेरिका भनेर भाषण सुरु गर्नुभयो। उहाँले भारतीय आध्यात्म र संस्कृतिको डङ्का पुरै विश्वमा बजाउनुभयो। स्वतन्त्रता आन्दोलनमा पनि बङ्गालको भूमिका ठुलो रहेको छ। नेताजी सुभाष चन्द्र बोसले भारतीय राष्ट्रिय सेना आजाद हिन्द फौज बनाएर अङ्ग्रेज विरुद्ध लड्नुभयो। उहाँको यो योगदान सम्पूर्ण भारत एवं विश्वले कहिले पनि बिर्सिने छैन। पश्चिम बङ्गाल भारतको मानचित्रमा एउटा राज्य मात्र होइन, यो भारतको मस्तिष्क र मुटु हो। यहाँको हावामा कविता छ, माटोमा गीत छ र मान्छेको कुरामा तर्क छ। भारत बनाउने सपना पहिले बङ्गालमा नै देखिएको थियो, त्यसैले बङ्गाललाई भारतको सांस्कृतिक राजधानी भन्नु उपयुक्त ठहर्दछ। यहाँको माटोले कवि, चित्रकार, क्रान्तिकारी र सन्तहरू जन्माउँछन्। हामी सबैले यसको समृद्ध संस्कृतिबाट प्रेरणा लिनुपर्ने हुन्छ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं हाम्रो देश भारतको एक अति महत्वपूर्ण राज्य जसलाई हामी सांस्कृतिक राजधानी पनि भनेर भन्ने गर्छौं, पश्चिम बंगाल बारे। यसबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

श्रोता, आज 21 जुन, आज विश्वव्यापी अन्तर्राष्ट्रिय योग दिवस हामी धुमधामसित मनाइरहेका छौँ। योग केवल शारीरिक अभ्यास मात्र होइन, यो शरीर मन र आत्मालाई जोड्ने प्राचीन विज्ञान हो। त्यसैले आउनुहोस् आजको हाम्रो यो कार्यक्रममा हामी जीवनमा योगको महत्वबारे नै चर्चा गरौँ। श्रोता, योग शब्दको अर्थ नै जोड्नु हो। यसले हाम्रो शरीर मन औ आत्मालाई जोडेर सन्तुलन बनाइराख्ने कार्य गर्दछ। भारत लगायत यसका छिमेकी राष्ट्रहरूमा हजारौं वर्षदेखि ऋषिमुनिहरूले अपनाएको यो अभ्यास आज विश्वभरमा लोकप्रिय भएको छ। त्यसैले नै यसप्रति जागरूकता ल्याउन र यसको महत्वलाई उजागर गर्न 21 जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाइन्छ। योगको शारीरिक महत्व कस्तो रहेको छ त भन्ने प्रश्नमा, नियमित योग गर्दा शरीर लचिलो, बलियो र रोगमुक्त हुन्छ। आसनहरूले मांसपेशी तन्काउँछ, हड्डी बलियो बनाउँछ र रगत संचार राम्रो गर्छ। मोटोपन, मधुमेह, उच्च रक्तचाप जस्ता जीवनशैली सम्बन्धी रोग नियन्त्रण गर्न योग धेरै प्रभावकारी छ। प्राणायामले फोक्सोको क्षमता बढाउँछ र रोग प्रतिरोधक शक्ति बलियो बनाउँदछ। त्यसरी नै योगको मानसिक महत्व पनि रहेको छ। श्रोता, आजको तनावपूर्ण जीवनमा मन शान्त राख्नु एक चुनौती नै बनिसकेको छ। ध्यान र प्राणायामले मनको चञ्चलता कम गर्छ, एकाग्रता बढाउँछ र नकारात्मक सोच हटाउँदछ। विद्यार्थीका लागि योगले पढाइमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ। डिप्रेसन, चिन्ता तथा मानसिक समस्याबाट बाँच्नमा पनि योग राम्रो उपाय हो। यसले हामीलाई आत्मचिन्तन गर्न सिकाउँछ। यम नियम जस्ता योगका अङ्गहरूले सत्य बोल्न, अहिंसा गर्ने, सन्तोष राख्ने जस्ता सद्गुण विकास गर्छ। यसले मानिसलाई अनुशासित, धैर्यवान र सकारात्मक बनाउँदछ। आफूलाई चिन्ने र समाजसँग राम्रो सम्बन्ध राख्ने बाटो योगले देखाउँदछ। आजकलका विद्यार्थीहरू फोन कम्प्युटर अगाडि धेरै बस्ने गर्छन्, जसले गर्दा ढाड दुख्ने, आँखा कमजोर हुने, मोटोपन बढ्ने समस्याहरू साधारण बनिसकेको छ। योगका आसनहरू जस्तै ताडासन, वृक्षासन, त्रिकोणासन, भुजाङ्गासन गर्दा हाम्रो शरीर लचिलो हुन्छ र यसले हड्डीहरू बलियो बनाउँछ। यसले रोग प्रतिरोधक क्षमता पनि बढाउँदछ। सूर्य नमस्कार गरे 12 आसन एकै पटकमा पूरा हुने गर्दछ। यसले पुरै शरीरलाई व्यायाम दिन्छ। बिहानी 15 मिनट योग गरे दिनभरि ताजा र ऊर्जावान महसुस हामी गर्न सक्छौँ। हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ जीवनमा योगको महत्वबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ जीवनमा योगको महत्वबारे। पढाइको तनाव, परीक्षाहरूको डर, साथी सङ्गीहरूको समस्या, यी सबैले हाम्रो दिमागलाई अशान्त बनाइराखेका हुन्छन्। योगमा प्राणायाम, ध्यान सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अनुलोम विलोम प्राणायाम गर्दा दिमाग शान्त हुन्छ, एकाग्रता बढ्छ, भ्रामरी प्राणायामले रिस कम गर्छ। 5 मिनट आँखा चिम्लेर ध्यान गरेपछि हामी आफूलाई धेरै हल्का महसुस गर्छौँ। स्वामी विवेकानन्दज्यूले पनि भन्नुभएका थिए कि मनलाई जित्नु भनेको संसारलाई जित्नु हो, र योगले हामीलाई त्यही मनलाई जित्न सिकाउँछ। योगले हामीलाई अनुशासन सिकाउँछ। हरेक दिन बिहानी उठेर योग गर्ने बानीले हामीलाई समयको कदर गर्न सिकाउँछ। यम र नियम योगको पहिलो 2 अङ्ग हुन्। सत्य बोल्ने, हिंसा नगर्ने, चोरी नगर्ने, सन्तोष गर्ने जस्ता कुराहरू हामीलाई योगले सिकाउँदछ, जसबाट हाम्रो चरित्रको निर्माण भएर जान्छ र हामी समाजमा एक सभ्य नागरिक बन्न सफल हुन्छौँ। हामी 21औं शताब्दीका युवाहरू हौँ। हाम्रो काँधमा देशको जिम्मेवारी छ। स्वस्थ शरीर र तिखो दिमाग नभए हामी देश बनाउन सक्दैनौँ र यसको विकास पनि गर्न सक्दैनौँ। श्रोता, डाक्टरकोमा जानुभन्दा रोग लाग्नै नदिनु राम्रो कुरा हो नि। योग त्यही प्रिभेन्टिभ मेडिसिन हो। राम्रो कुरा के छ भने योग गर्न धेरै पैसाको खाँचो हुँदैन, ठुलो ठाउँ चाहिँदैन। आफ्नो कोठाको एक कुनामा चटाई बिछाएर पनि हामीले योग गर्न सक्छौँ। अन्त्यमा हामी यो भन्न सक्छौँ कि योग गर्नु भनेको मन्दिर जानु होइन, आफ्नो शरीरलाई नै मन्दिर बनाउनु हो। हामी सबैले आजदेखि नै 10 मिनट भए पनि योग सुरु गरौँ भन्ने संकल्प मनमा लिउँ। बिहान उठ्ने बित्तिकै 3 पटक गहिरो सास लिउँ, सूर्यलाई नमस्कार गरौँ। सानो सुरुवातले ठूलो परिवर्तन ल्याउँछ। स्वस्थ शरीर, शान्त मन र बलियो चरित्र, यी तिनै कुरा योगले दिदछ। त्यसैले योग गरौँ, स्वस्थ बनौँ र देश बनाऊ। यही कामना यहाँहरू अघि राख्दै अब भने म सञ्चालिका मोना तामाङ पनि यहाँहरूबाट विदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा अर्को विषय लिएर फेरि पनि यहाँहरूसँग भेट हुनेछ। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

0: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज नयाँ दिल्लीमा विभिन्न केन्द्रीय मन्त्रालय अनि विभागहरूले विशेष कार्यक्रम आयोजित गर्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोतहरू राष्ट्रलाई समर्पित गर्नुभएको छ। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नुभएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। मौसम विभागले पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा आज मुसलधारे वर्षा हुने सम्भावना व्यक्त गरेको छ। विभाग अनुसार असम अनि मेघालयको केही भागहरूमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। सुनोस् समाचार विस्तारमा। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नको लागि योग। यस अवसरमा मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योगा गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो, जसले स्वस्थ, सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले भन्नुभएको छ कि योग शारीरिक, मानसिक अनि आध्यात्मिक स्वास्थ्यको लागि धेरै लाभकारी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा सम्पन्न कार्यक्रममा योगाभ्यासको नेतृत्व गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो, विश्वको केही भागहरूमा 21 जून वर्षको सबैभन्दा लामो दिन हुँदछ अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको छ।
1: 21 जुनका यो दिन पृथ्वीको कुछ भूभाग पर सालमै सबसे लम्बी अवधिका दिन होता है। और अंतर्राष्ट्रीय योग दिवस के कारण 21 जून का ये दिन विश्व के सबसे बड़े सामूहिक उत्सव का दिन भी बन गया है। विश्व के अलग अलग हिस्सों से योग की एक से एक अद्भुत तस्वीरें आ रही है। पूरा देश योग की ऊर्जा से, चैतन्य से भरा हुआ नजर आ रहा है।
0: अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज नयाँ दिल्लीमा विभिन्न केन्द्रीय मन्त्रालयहरू अनि विभागहरूले विशेष कार्यक्रम आयोजित गर्यो। संचार मन्त्रालयको दूरसञ्चार विभागले संचार भवनमा योग सत्रको आयोजना गर्यो, जसमा विभागका सचिव अमित अग्रवाल सहित धेरै संख्यामा अधिकारीहरू अनि कर्मचारीहरूले भाग लिए। महिला

एवं बाल विकास मन्त्रालय अन्तर्गत सावित्री भाई फुले राष्ट्रिय महिला एवं बाल विकास संस्थानमा पनि योग दिवस उत्साहपूर्वक मनाइयो। कार्यक्रममा लगभग 300 अधिकारीहरू अनि कर्मचारीहरूले भाग लिएका थिए। गृह मन्त्रालय ग्रामीण विकास